0: ट्रैक्टर उलट जाने से 10 साल का बच्चा जाम हक।
1: ताखीर से शादियों का रुझान, खामोश समाजी बहरान। तीन दहाइयों में शादी की उम्र मर्दों में 32 और खवातीन में 28 बरस तक पहुंची। आला तालीम का हुजूर, बेरोजगारी और गैर यकीनी शादियों में रुकावट का बुनियादी सबब।
0: जम्मू कश्मीर में पेंशन और रिजर्व फंड्स की माली नज्म पर सवालात। सूद की अदम अदायगी और नेशनल पेंशन सिस्टम फंड मुंतकली में बड़ी खामियों का इंकिशाफ।
1: इस अखबार की सुर्खी है, अमरनाथ यात्रा 2026 रजिस्ट्रेशन 3.5 लाख से तजावुज, मुल्क भर से यात्रियों में जबरदस्त जोश।
0: 10 रियासतों की 24 खाली राज्यसभा सीटें, 18 जून को इंतखाबात, इलेक्शन कमीशन का ऐलान।
1: ऑपरेशन सिंदूर अस्करी महारत की बेहतरीन मिसाल, आर्मी चीफ जनरल रविंदर द्विवेदी।
0: भारत और कब्रस के ताल्लुकात स्ट्रेटेजिक शराकतदारी में दाखिल, नया बाब शुरू, नरेंद्र मोदी। हुकूमत की कामयाबी सिर्फ मंसूबों के ऐलान में नहीं बल्कि बरवक्त नफाज में मुजमर, 2047 तक तरक्की याफ्ता भारत का हदफ।
1: बारामूला में पुलिस की बड़ी कार्रवाई, बदनाम ड्रग स्मगलर की जायदाद जब्त। शोपियां में पुलिस की कार्रवाई, मनुष्यात की कमाई से बनाए गए रिहायशी मकान को जब्त कर लिया गया।
0: आईन वाकई हमारा मुश्तरका घर, ये सिर्फ जजों का नहीं बल्कि हर शहरी का है। हर कोई एक फ्रेमवर्क के अंदर इंसाफ तलाश करता है, चीफ जस्टिस ऑफ इंडिया।
1: कुपवाड़ा में बिजली के झटके से 16 साल लड़के की मौत, रामबाग में मोटरसाइकिल हादसा, 2 नौजवान शदीद जख्मी। श्रीनगर में जहलिम में खुदकुशी की कोशिश नाकाम, खातून को जिंदा बचा लिया गया।
0: सुर्खियां जारी हैं, आप हमारे साथ रहिएगा।
2: Hello. تُہۍ چھِو حظ جے کے سٹیشنرس پٮ۪ٹھ؟
3: اہن حظ آ، حُکُم کٔرِو۔
2: اَسہِ حظ اوس تۄہہِ نِش 15 ؤری برٛونٛٹھ دوا موٹر اوٚنمُت،
3: اچھا،
2: یُس مےٚ تیٖلس پٮ۪ٹھ چھُ چلان، مگر اَسہِ حظ گٔیے 3 دۄہ 3 محلن مےٚ تیٖل ژھانڈان۔
3: تُہۍ أنِو حظ سُہ دوا موٹر یوٗرۍ تہٕ نِیِو ایٚکسچینج سِکیٖمہِ تحت نوٚو ہانڈا دوا موٹر یُس پیٹرولس پٮ۪ٹھ چلان چھُ۔ تُہۍ أنِو تشریف جے کے سٹیشنرس، مولانا آزاد روڈ، سرینگر، اپوزِٹ ویمنز کالج۔
4: آواز جو آپ کے کاروبار کو ایک نئی اڑان دے، کیا آپ چاہتے ہیں کہ آپ کی سوچ، آپ کا کاروبار ہر دل میں جگہ بنائے؟ تو دیر کس بات کی، رابطہ کرے کمرشل براڈ کاسٹنگ سروس سری نگر کے ساتھ اور اپنے بزنس کو دیجیے ایک نئی اڑان، ایک نئی پہچان۔
5: بڑی بہو، یہ تمہارے نا
6: اتنی بھی کیا جلدی تھی؟
5: ارے اور چھوٹی، یہ تمہارے نا،
7: اور یہ
8: میری گڑیا کے نام۔
9: پر دادی، آپ کے نام؟
10: سب کچھ، میں نے بینک، لاکر، فکس ڈپوزٹ سب میں انہیں ہی تو نامینی بنایا ہے۔ کل جب میں نہ رہوں تب پیسے ملنے میں انہیں آسانی ہو۔
9: شب شب بولو، کیا
10: آر بی آئی کہتا ہے؟
11: جانکار بنیے، سترک رہیے۔
12: ہے تم ہے شم ٹوٹھا گھوٹ گھومیا آلو آلو کرا پور گوم خوش سے چھت ایل سی ڈی انمت تم ہے وترا آیا سے ہائس تس تر دنیا بھیلا لے یا انم پیا جو لوڈ کر اتا چھ ایل سی ڈی فری پیا جو وی کیا جون دی واس نا ایت کہے کشمیر موٹرز والے نا گئی 5 وری پیا جو لوڈ کر کنا 10 کوئنٹل تنا لوڈ مضبوط باڈی 30 کلومیٹر مائلیج دمدار انجن تو موکس پیٹ فائنل
13: اے جی دس موکس پیٹ پیا جو لوڈ کر سوت اک ایل سی ڈی فری سکیم چھ صرف اس تام رٹ کریو کشمیر موٹرز مولانا آزاد روڈ سری نگر تو درگا ناگ ڈل گیٹ سری نگر۔
0: آج کی سرخیوں میں آپ کا پھر خیر مقدم۔ میں ایک انگریزی اخبار کی سرخی آپ تک پہنچانے والا ہوں۔ گورنمنٹ کالز فار اینٹی ڈرگ اویئرنس ڈرائیو ان ایجوکیشنل انسٹیٹیوٹس، سکینہ چیئرز میٹ آن ڈرگ ایڈکشن، مینٹل ہیلتھ ان جین کے۔
1: یہاں میرے ہاتھ میں ایک اردو اخبار ہے، جنوبی لبنان پر اسرائیلی حملہ، 4 افراد لقمہ اجل۔
0: Northern Railway launches new initiatives to boost passengers, facilities and revenue.
1: ہم آبنائے ہرموز میں ٹول ٹیکس نہیں چاہتے، ڈونالڈ ٹرمپ۔ جوہری تنازع پر ریڈ لائنز نرم کرنا ہوگی، مہرین۔
0: ایک اور انگریزی روزنامے کی سرخی ہے، اوری ویلیج ود آؤٹ الیکٹریسٹی فار 3 منتھس، لوکلز سفر۔
1: واشنگٹن نے تائیوان کو 14 بلین ڈالر کے ہتھیاروں کی فروخت عارضی طور پر روک دی۔
0: ایک اور انگریزی روزنامے کی سرخی ہے انڈیا ٹائٹنز ایبولا

0: बड़ी बड़ी प्रेजेंटेशन हुई, इंजीनियरिंग कॉलेज से आए थे, एनआईटी से आए थे, एसएसएम से आए थे, फील्ड इंजीनियर्स आए थे, तो डिफरेंट रिटायर्ड चीफ इंजीनियर्स आए थे। तो डिलिबरेशन डिस्कशन हुआ कि जो थीम है डिजिटल लाइफ लाइन स्ट्रेंथनिंग रेजिलियंस इन अ कनेक्टेड वर्ल्ड, कि इसमें क्या असरअंदाज इंजीनियरों ने आज तक किया, क्या कर सकते हैं, क्या करना है।
1: फौज में भर्ती के लिए ऑनलाइन मुश्तरका दाखला इम्तिहान इस साल 1 से 12 जून तक लिया जाएगा, जिसके लिए उम्मीदवारों ने ज्वाइन इंडियन आर्मी पोर्टल के जरिए अपना इंद्राज कराया है। मुतलिका उम्मीदवार इसी पोर्टल से अपने एडमिट कार्ड डाउनलोड कर सकते हैं। मौसमी तब्दीली और गर्मी में इजाफे को मद्देनजर रखते हुए तबी माहरीन ने बुजुर्गों को रोजमर्रा के मालूमात में एहतियात बरतने की सलाह दी है। बुजुर्गों के तबी मसाइल के माहिर डॉक्टर जुबैर सलीम ने कहा है कि बुजुर्गों को दिन के दौरान घर से बाहर जाने में कुछ एहतियाती तदाबीर अपनानी चाहिए। न्यूज रील के साथ बात करते हुए उन्होंने कहा,
2: बुजुर्ग लोगों को बालकनी और आउटडोर एरियाज में निकलने के वक्त एहतियात बरतना चाहिए। रेलिंग पर कभी ना झुकें, गीले या फिसलन वाले वरंडा या जगहों पे एहतियात से चलें। बाग में ज्यादा झुककर और घुटनों पे बैठकर काम ना करें। बाग में तेज चीजें एहतियात से इस्तेमाल करें। दीवारों पे सीढ़ी इस्तेमाल करने से परहेज करें। भारी चीजें उठाने से परहेज करें और पौधों को पानी देने के लिए लंबे हैंडल वाली चीज इस्तेमाल करें। ज्यादा धूप और दोपहर में बाहर ना निकलें।
1: सदर जमहूरिया द्रौपदी मुर्मू रवा महीने की 25 तारीख को राष्ट्रपति भवन नई दिल्ली में एक तकरीब पर इस साल के पद्म अवार्ड अता करेंगी। इस साल मरकजी सरकार ने 131 पद्म अवार्ड का ऐलान किया है, जिनमें 5 पद्म भूषण, 13 पद्म भूषण और 113 पद्मश्री अवार्ड शामिल हैं। समीन, इसके साथ ही न्यूज रील का आज का शुमारा इख्तिताम को पहुंचता है। निगरानी आला तारिक राथर, तरतीब तहजीब इशफाक अहमद शाह और कौशिक कश्यप, मुदीर शबीरुजमा, रिकॉर्डिंग एडिटिंग आसिफ बशीर, पेशकश रीजनल न्यूज यूनिट आकाशवाणी श्रीनगर। हमें इजाजत दें, खुदा हाफिज।
3: समीन, आप समाप्त कर रहे थे शोबे खबर की पेशकश न्यूज रील। یہ آکاشوانی سری نگر میڈیم ویو زات ارہٹ آشاری اٹھک میٹر یعنی اکساس اکت شرک کلو ہرٹس ایف ایم اکتر آشاری پانچ میگا ہرٹس ان پہ بسن میزبان رشید نظامی تو میرے سی ظہور احمد ظہور صبح اس وقت آسان صبح ساڑھ نو یا دون دہ یت مس پن مل قشر موسیقی پیش کر چونکہ آز کل اکثر مختلف شاعر حضرات ہن کت کر مختلف فنکار ہن کت کر مگر یم سات تھی تو بہ ٹرانسمیشن کران اس وون پن تمام بوزن وال آز کرو اکس ولی کامل سن چونکہ واحد دوستن آس یہ ذہنس من رودم زمو کر کتھے تو تم پتہ آس یہ واحد دوستن ذہنس من آز شاہ حمدان رحمت اللہ صاحب عرس مبارک تر متعلق سپد کت مگر تر متعلق یہ عرض کر تمن متعلق اس آج پور پروگرام صوفی صدا دہ بجے زن پیش سپد یت من اس حضرت میر سید علی حمدانی رحمۃ اللہ متعلق کت سپد ونکس کرو ہنا مختصر کت اکس ولی کامل سن یمن ناو اس حضرت بابا داود خاکی رحمۃ اللہ علیہ۔ بابا داود خاکی رحمۃ اللہ علیہ خاص مریدین من حضرت سلطان العارفین رحمۃ اللہ علیہ تو بہترین اک تھد پائک ولی کامل بزرگ صوفی شاعر تو تات دورس من تارکک پاٹ جلوگر سپدمت یت دورس من معاشرس فکری تو روحانی رہنمائی ہن سٹھا ضرورت اس یعنی یہ دب سے تم سات اس معاشرے ان چیزن ہن محتاج تو یمو کر پن پور زندگی محبت ذکر فکر تو انسانی خدمت من وقف۔
4: اہن حظ رشید صاحب، اس بابا داود خاکی رحمۃ اللہ علیہ زندگی اس اکس خاص سلسلس ست وابستہ۔
3: بالکل بالکل۔
4: تو تعلیم مجھے سادگی صبر
3: صحیح
4: اللہ تعالیٰ سن رضا۔
3: بالکل صحیح۔
4: اس شاعری مز اس عشق الہی تو کلامس مز اس دل کلام یہند اس دلس نرم کران۔
3: بالکل۔
4: ربس کن پھرناوان۔
3: بالکل۔ تو یم سات یہ زندگی سزان چھ سنان چھ یس زن زندگی ہن اصل کامیابی چھنا حضرت بابا داود خاکی رحمۃ اللہ علیہ فرماوان زندگی ہن اصل کامیابی نہ چھو نہ مال دولت حاصل کرنس من، زندگی ہن کامیابی ہے چھو رب سند رضا حاصل کرنس من، زندگی ہن کامیابی ہے چھو اخلاقی پاکیزگی من، زندگی ہن کامیابی ہے چھو تات عمل من یس صوفی